बड़ा इंसान बनना अच्छी बात है, पर अच्छा इंसान बनना बहुत बड़ी बात है। खुदा से क्या मोहब्बत कर सकेगा जिसे नफरत है इसके आदमी से। अल्लाह की तलाश करने वाले इंसानों की राहों से गुजरते हैं। इंसान ही मुतलाशी है और इंसान ही मजहरे सफात है। अल्लाह ताला ने इंसान को पैदा किया अपने जहार के लिए, अपनी इबादत के लिए, अपनी पहचान के लिए। इंसानों को सलाहियतें अता फरमाई ताकि वो इस कायनात के बारे में और इसके खालिक के बारे में गौर करें। अल्लाह ताला ने इंसान के जरिए अपना और अपनी मखलूक का तारुफ कराया है। सामीन, हम हर रोज दवा करते हैं कि ए अल्लाह हमें सीधी राह दिखा, यानी उन इंसानों की राह जिन पर आपका इनाम हो, जो इनाम याफ्ता है, यानी कि गोया के इनाम याफ्तगान का रास्ता सीधा रास्ता ही है, खुदा का रास्ता है। वो लोग जो इंसान को छोड़कर या इंसान से मुंह मोड़कर खुदा की तलाश करते हैं कामयाब नहीं हो सकते। अल्लाह की किताब इंसानों के तस्करे और इंसानों के अंजाम के बारे में आगाही देने वाली है। अल्लाह ताला ने इंसान को बहुत बुलंद मकाम अता फरमाया है। इंसान के आगे फरिश्तों को झुका दिया। इंसान को अल्लाह के रास्ते से अलग नहीं किया जा सकता। अल्लाह ने अपना घर इंसानों के जरिए बनाया अल्लाह के जिक्र के लिए। इंसानी जुबान और अल्लाह की याद के लिए इंसानी दिल दरकार है। अल्लाह की खुशी इंसान की खिदमत में है। अल्लाह का हुक्म है कि इंसानों की खिदमत करो, भूखों को खाना खिलाओ, साइल को झिड़की ना दो, यतीम का माल हरगिज ना खाओ, किए हुए वादे पूरे करो, नरम खो और नरम दिल हो जाओ। जमीन पर अकड़ अकड़ कर मत चलो। ये तमाम अहकामात जो हैं ये अल्लाह सुबहान व तआला के हैं और इंसान की खिदमत के लिए है। अल्लाह की रजा इंसान को खुश रखने में है। अल्लाह सुबहान व तआला का इरशाद है, मां बाप के आगे उफ ना करो, उनको झिड़की ना दो, उनसे नरम अल्फाज में बात करो। वो जब बुढ़ापे में पहुंचे तो उनके लिए रहमत के बाजू फैला दो, उनको उफ तक ना करो। खिदमत मां बाप की और खुशी अल्लाह की। यही बात गौर तलब है कि अल्लाह कहां है। सजदे में अल्लाह मिलता है, लेकिन मस्कीन को खाना खिलाने में अल्लाह की रजा हासिल होती है। इंसान ने जिस मकाम पर इंसानों को छोड़कर खुदा से मोहब्बत का दावा किया है वो अक्सर गलत निकला। अल्लाह ताला ने अपने नाम के साथ, अपने कलमे के साथ इंसान का इस्म बुलंद किया। अपना कलाम इंसानी कलब पर नाजिल फरमाया और अपने दीन की तबलीग इंसान के जरिए की, इंसानों के लिए। अल्लाह के बारे में जितनी भी आगाही दुनिया में मौजूद है, जितना भी बयान और इल्म मौजूद है, सब इंसान के जरिए से है। अल्लाह जिन इंसानों को अपने करीब रखता है उन्हीं इंसानों को इंसानों के करीब कर देता है। यानी जो शख्स अल्लाह के यहां जितना महबूब होगा उसके लिए इंसानों की दुनिया इतनी ही महबूब होगी। इसलिए जो इंसान महबूब रब्बुल आलमीन सल्लल्लाहु अलैहि वसल्लम है वही इंसान जो है वो रहमतुलिल आलमीन सल्लल्लाहु अलैहि वसल्लम है। अल्लाह के साथ मोहब्बत करने वाले इंसानों से बेजार नहीं हो सकते और इंसानों से बेजार जो हैं होने वाले वो अल्लाह के करीब नहीं हो सकते। देखने वाली बात यह है कि इंसान की मोहब्बत और खुदा की मोहब्बत में क्या फर्क है। अल्लाह के हवाले के बगैर इंसान की मोहब्बत या इंसान की खिदमत हमें गाफिल कर सकती है।
عاقبت سے بے خبر رکھتی ہے اور ہم اس دنیا اور زندگی میں کھو کر رہ جاتے ہیں. یہی وجہ ہے کہ صرف اخلاقیات کے بغیر معاشرے کو گمراہ کر سکتی ہے. مگر اگر ہم غریب کی مدد کریں تو یہ نیکی ہے, یہ اللہ کی رضا حاصل کرنے کا ذریعہ ہے. لیکن یہ بات بہت ہی اہم ہے کہ ہمیں جاننا چاہیے کہ جس مال سے ہم غریب کی مدد کر رہے ہیں وہ مال حرام کی کمائی نہ ہو, کیونکہ حرام کی کمائی کہیں نہ کہیں سے ظلم یا دھوکے کے ذریعے سے آتی ہے. لہذا غریب کی مدد کی نیکی ایک بدی کو جنم دے سکتی ہے. اسی طرح رشوت کی دولت سے اگر حج کیا جائے تو یہ اللہ تعالیٰ کے احکام کی خلاف ورزی نہیں, اس کے نظام کے خلاف بغاوت ہے. لازم یہ ہے کہ انسان اللہ کی رضا کے لیے اللہ کے قانون کے مطابق کمائی ہوئی دولت سے غریبوں, مسکینوں, ناداروں اور یتیموں کی خدمت کرے. مسکین یا بھوکا کوئی بھی انسان اسے کھانا کھلانے سے اللہ راضی ہوتا ہے. یہاں دین کی کوئی قید نہیں, بھوکے آدمی کو کھانا کھلانا ہے, لیکن کھانا کھلانے والا انسان جو ہے وہ احتیاط کرے اور غور کرے کہ اس نے یہ کھانا کہاں سے حاصل کیا. ناجائز کمائیوں سے بنے ہوئے محلات پر لکھ دینا ماشاءاللہ یا یہ کہ یہ اللہ کے فضل سے بنا ہے, میرے خیال میں ایک ظلم ہے. اللہ کے ہاں انسانوں کے تذکرے ہیں. جب ہم اللہ کا ذکر کرتے ہیں تو اس کے اپنے ارشاد کے مطابق وہ ہمارا ذکر کرتا ہے. اللہ تعالیٰ کے ہاں انسان کی کتنی اہمیت ہے اس کا اندازہ لگانا مشکل ہے. ساری کائنات کے وسیع و عریض تخلیق میں سے سب سے اشرف مخلوق انسان ہے. ذرا سوچئے سامعین کے ایک ملکی وے جو ہے ہماری یہ جو گیلیکسی ہے اس میں ٹریلین سٹارز ہیں, پلانٹس ہیں, اس میں نہ جانے کتنی مخلوقات ہیں, اور اس طرح کی بلین ٹریلین ادر گیلیکسیز ہیں, اور یہ ایک زمین کے اندر ہے. یہ وہ ہے جو انسان آبزرو کر سکتا ہے. اس کی بیان کیا ہے ابھی تک ہمیں نہیں معلوم. تو ہمارا تو سوچنا بھی بڑا معلوم ہے, ہم تو وہ چیز سوچ بھی نہیں سکتے, ہم تو اندازہ بھی نہیں لگا سکتے. لیکن اللہ کے ہاں یہ کتنی بڑی بات ہے, انسان کو کس شرف سے جو نوازا گیا ہے, اشرف اللہ. انسان کا مقام یہی ہے کہ اسے احسن تقویم بنایا گیا. اگر کسی انسان کا دل توڑ دیا جائے تو اللہ ناراض ہو جاتا ہے. کہتے ہیں نا کسی کا دل نہ ڈامی, رب دلاں وچ رکھتا ہے. کسی انسان کو حق سے محروم کر دیا جائے اللہ کو ناپسند ہے. جو زمانہ اللہ کی منشا کے مطابق ہوتا ہے وہ انسان کی سرفرازی کا دور ہوتا ہے, انسان کے حقوق کے تحفظ کا دور ہوتا ہے, انسان کی عزت نفس کے لحاظ کا زمانہ ہوتا ہے, انسانیت کے عزتی خدا کے احکام کی بجاوری میں ہے. نیکی دراصل انسانوں کے ساتھ نیک سلوک کا نام ہے. خالی نیکی تو کوئی نیکی نہیں. ذرا سوچیے, ہم نیکی تو انسان کے ساتھ کرتے ہیں, انعام اللہ تعالیٰ سے ملتا ہے, اجر و ثواب اللہ سبحانہ و تعالیٰ سے ملتا ہے, ہم غریب کی خدمت کرتے ہیں, صحابت کی منزل پاتے ہیں. غریب انسان ایک لحاظ سے محسن ہے کہ وہ سخی ہونے کا موقع دیتا ہے, ایک اپرچونٹی دیتا ہے. اگر اللہ کی طرف رجوع ہو تو لوگ غریبوں کو ڈھونڈ کر ان کی خدمت کریں, ان کی مدد کریں.
عبادت جو ہے وہ اس مقام پر نہیں پہنچا سکتی جہاں غریب کی خدمت پہنچاتی ہے۔ اللہ تعالیٰ نے زکات کا حکم فرمایا غریب کے لیے، اللہ کے پاس زمین و آسمان کے خزانے ہیں، وہ مالک ہے، وہ خود عطا کر سکتا ہے، پھر زکات کی کیا ضرورت ہے؟ اللہ تعالیٰ نے انسان کو حکم دیا کہ اپنے جمع شدہ مال میں سے غریب بھائی کی خدمت کرے، اور وہ پیسہ جو سنگدلی پیدا کر رہا ہے وہ فراخ دلی پیدا کرے۔ نظام خیرات، صدقات اور بیت المال سے، زکات سے، سب غریبوں کے لیے، تاکہ جو لوگ زندگی کی دوڑ میں پیچھے رہ گئے ہیں ان کا ہاتھ پکڑ کر ان کو بھی ساتھ چلایا جائے۔ اس زکات کے معاملے میں جب یہ سوال ہوگا نا بروز قیامت، تو یہ سوال امیروں سے ہوگا، غریب تو اس پہ اوپر تو زکات فرض ہی نہیں ہوگی، وہ تو 100 out of 100 لے کر پاس ہو جائے گا۔ پانچ امیر جائے، اس سے پوچھا جائے گا کہ جو مال اللہ تعالیٰ نے تمہیں عنایت فرمایا تھا، رب فرمائیں گے جو مال میں نے تمہیں عنایت فرمایا تھا، اے بندے تو نے اس کا کیا کیا؟ اللہ تعالیٰ اپنی رحمت سے ہمیں معاف فرمائے، اللہ ہمیں اپنے زمان میں رکھے، اللہ ہمیں بغیر حساب کے ہی معاف فرمائے دے، اور پاس کریں، کامیاب کریں۔ لیکن جو مال جو اللہ نے ہمیں عنایت دیا، جو دیا، اس کا حساب تو ہونا ہے، اور معاملہ حساب پر آ گیا تو ہم کہاں جائیں گے؟ ذرا سوچیے، پورے سال میں زکات جو ہے وہ 2.5% آپ کے نفع میں آپ پر فرض ہے، وہ بھی ہم کس طرح ادا کرتے ہیں؟ یہ ذرا اپنے گریبانوں میں سوچیں، ہمارے پاس کیا کتنا مال و متاع ہوتا ہے، لیکن ہم زکات دیتے وقت صرف وہ جو جمع پونجی، جو سونا پڑا ہوا اس کے اوپر دیتے ہیں، باقی مال کہاں جاتا ہے، باقی چیزیں کہاں ہیں؟ اگر ہر آدمی اپنے گریبان میں جانگے گا تو اسے بہت کچھ مل جائے گا کہاں پر ہم غلطی کر رہے ہیں۔ لیکن میں سب کی بات تو نہیں کر رہا، لیکن میرے سمیت بہت سارے ہم ایسے ہیں جو بہت ساری غلطیاں کرتے ہیں زکات دیتے وقت۔ اللہ سبحانہ تعالیٰ میں سمجھنے کی توفیق عطا فرمائے۔ یہ غریبوں کا مال ہے، یہ غریبوں کا حق ہے، یہ ان کا حق ہے جو زندگی کے سفر میں کچھ پیچھے رہ گئے۔ اگر اللہ سبحانہ وتعالیٰ چاہتے تو اللہ ان کو بھی امیر بنا سکتے تھے، کسی کو ضرورت ہی نہیں تھی، لیکن یہ سب کچھ تو جنت میں ہوگا۔ اس زندگی کے بعد جو ایک دوسری زندگی، جو اصلی زندگی کا جب آغاز ہو، جب کامیابی پانے والے، جب عیش و عشرت کی زندگی گزاریں گے، جب جنتوں میں ہوں گے انشاءاللہ، وہ جو فرما بردار تھے، اللہ کے حکم کے آگے سرنڈر تھے، تابع فرمان تھے، جو اپنی کوشش کرتے تھے، محنت کرتے تھے، اللہ کی عبادات کرتے تھے، اللہ کے رستے پر چلنے کی کوشش کیا کرتے تھے، وہاں پر تو سب امیر ہوں گے، سب ایک جیسے ہوں گے، جو خواہش ظاہر کریں گے ان کی وہ خواہش پوری کر دی جائے گی اسی طرح۔ لیکن یہ نظام دنیا ہے، اس پر ازمائشیں ہیں، امتحانات ہیں۔ اللہ تعالیٰ ہم پر، ہم دعا کرتے ہیں کہ یا اللہ ہم پر وہ ازمائشوں کی وہ بوجھ نہ ڈالیے جو آپ نے پہلی امتوں پر ڈالے تھے، ہم آپ کے فضل کے بغیر، آپ کے کرم کے بغیر وہ بوجھ نہیں اٹھا سکے، اس بار کو اٹھانے کی سکت نہیں رکھتے، یا اللہ ہمیں معاف فرمائیے۔ آمین۔ تم بات کر رہے تھے کہ
नादारों को, गरीबों का हाथ पकड़ा जाए और उन्हें अपने साथ चलाया जाए। जिंदगी में तो सफर तो सबका कट ही जाएगा और फिर इसके बाद एक ऐसा दौर आएगा, एक ऐसा दिन आएगा जब इंसान से पूछा जाएगा कि इसने अल्लाह की दी हुई नियामतें किस तरह इस्तेमाल की, इसने इंसानों के साथ कैसा सलूक किया, हमारी नेकियां इंसान के साथ, हमारी बदी इंसान के साथ, यानी निजाम सवाब और गुना इंसानों ही के जरिए से मुरतब होता है। अगर हमारे अलावा दुनिया में और कोई इंसान ना हो तो हमारे लिए ना कोई जजा है ना सजा। हम जमादात और हैवानात से हो जाएंगे, इंसानों के दम से ही रौन पेंगे। अल्लाह के नाम पर इंसानों के साथ संगतें बनती हैं, अल्लाह के खौफ से इंसानों के साथ नेकियां की जाती हैं। यही खौफ इलाही हमें गुनाहों से बचाता है। हम दूसरों के हकूक पामाल नहीं कर सकते इसलिए कि हम अल्लाह से डरते हैं। हम एक बताए हुए रास्ते के मुताबिक सफर करते हैं। एक वो रास्ता हमें अल्लाह ने अपने पैगंबर सल्लल्लाहु अलैहि वाली वसल्लम के जरिए बताया। अल्लाह ताला के अहकाम की अमली शक्ल पैगंबर सल्लल्लाहु अलैहि वाली वसल्लम की हयात तैयबा में नुमाया होती है। हजूर अकरम सल्लल्लाहु अलैहि वाली वसल्लम की जात इसलिए भी अहम है कि उनकी जात अक्दस सबूत है कि अल्लाह अपने बंदों से प्यार करता है। हम पर यह कितना बड़ा इनाम है कि हमें अपने प्यारे नबी सल्लल्लाहु अलैहि वाली वसल्लम का उम्मती बनाए, कितना बड़ा एहसान। सारी जिंदगी सजदे में अपने तो हम इस एहसान का बदला नहीं चुका सकते, बल्कि अल्लाह की किसी भी नियामत का बदला नहीं चुका सकते। शुक्र अल्हम्दुलिल्लाह, शुक्र अल्हम्दुलिल्लाह, हमेशा अल्लाह का शुक्र अदा करें। अल्लाह हमारा हामी और नासिर हो, आमीन। हमें अपने प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते अक़दस के जरिए बताया जाता है कि जिंदगी सिर्फ इबादत नहीं है, जिंदगी कोशिश है, जिंदगी मोहब्बत है, जिंदगी फतूहात है, जिंदगी जहाद है, जिंदगी तन्हाई भी है, मजलिस भी है, जिंदगी तन्हाई का सजदा भी है और महफिलों की रौनकें भी। अल्लाह की मोहब्बत इंसानों के साथ जलवा गर होती है। ये मुमकिन ही नहीं कोई शख्स मुकर्रब इलाही हो, अल्लाह का कुर्ब हासिल करना चाहता हो और वह इंसान की मोहब्बत से मारूं। ये दावा शैतानी है कि हम सिर्फ अल्लाह से मोहब्बत करते हैं और मखलूक से कुछ सरोकार नहीं। ये गरूर है, तकब्बुर है। शैतान ने इंसान को तस्लीम करने से इनकार किया और नतीजा ये कि खुदा के आगे किए हुए सजदे भी राय गए, खत्म हो गए। हमारा सारा निजाम इबादत इंसानों से मुरतब है। हमारी दुआएं बिलअमूम इज्तमाई हैं। ऐ हमारे रब, हम पर रहम फरमा, हमें सीधी राह दिखा, हम पर हमारी हस्ती से ज्यादा बोझ न डाल, हमें गुनाहों से बचा। गोया के मंशाए इलाही यही है कि मैं से हम बन जाए, हम के बगैर तुम की इबादत झूठ है। एक मकाम पर इंसान को तन्हा रखा गया है, सजदा। अल्लाह की अजमत बयान करते हुए हमारा सारा मंजर और पसे मंजर इंसानों से। सामीन, अभी हमारा वक्त हुआ है प्रोग्राम में एक बहुत प्यारा सा कलाम शामिल करते हैं और यह कलाम आपको ब्रेक की उस तरफ ले जाएगा और ब्रेक के उस पार इंशाल्लाह थोड़ा सा टच शायद और फिर प्रोग्राम का बकिया हिस्सा पेश किया जाएगा।